0: From the studios of Inspire FM, the time is now midday.
1: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आजाद है तेरे. Only on Inspire FM.
2: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
1: तो जितने लोग सुकून के पीछे भाग रहे हैं कभी सुकून नहीं आएगा बिकॉज असल रियल को जानते ही नहीं है, रियल के साथ ही नहीं है, उन्हें पता ही नहीं. तो और सारी ज़िंदगी सुकून कि हम औलादों से मोहब्बतें क्यों करते हैं, सुकून के लिए, उनके लिए चीज़ें बेहतर करते हैं, हर गलत काम हम औलाद के लिए जायज़ कर देते हैं ताकि हमें खुशी मिले, सुकून मिले. नहीं मिल सकती कोई भी चीज़ जब तक आप हकीकत नहीं जानेंगे औलाद की, अपनी ज़िंदगी की हकीकत. मैं लोगों को जानता हूँ उनको औलाद है नहीं, वो इतना तो रोते तड़पते थे, मिल गई उनके हाथों वो बर्बाद हुई, औलाद भी बर्बाद हुई, उनके लिए मौत की दुआएं भी मांगते थे, ये भी मैंने खुद अपने कानों से सुना. उसके अलावा एक दूसरे के साथ अदालतों में जब ये खड़े होते हैं, ऐसी ऐसी बातें माँ बाप के बारे में लोगों से मैंने सुनी जब मैं शेखुपुरा में था, मॉनिटरिंग इंचार्ज था, पुलिस में रहा, जब बाकी चीज़ों में जब मैं रहा, और किस हद तक लोग एक दूसरे के खिलाफ जाते हैं और किस हद तक एक दूसरे के खिलाफ घर में लोग होते हैं. ये घुस बैठिए बाहर से नहीं चाहिए होते, ये घर के अंदर घुस बैठिए और हमारे अंदर एक डर का घुस बैठिए हम सब के अंदर है जिसका हमें कुछ पता नहीं होता. इन बातों को छोड़ें, आप सुनाएं कैसी हैं आप, क्या कहाँ गई थी?
3: मुझे थोड़ा रोज ट्रैवल करना पड़ता था, मुझे फिलाडेल्फिया जाना था, वो कुछ हॉस्पिटल की अपॉइंटमेंट थी, तो वो इतनी देर हो जाती थी घर आते आते, पूरा दिन मेरा निकल जाता.
1: आपने वहाँ पे फिलाडेल्फिया में रॉकी का स्टैच्यू देखा?
3: नहीं यार, मतलब मैंने नहीं देखा.
1: अच्छा, क्या आप तो ऐसे डर के कह रही जैसे वो कोई हदीस थी.
3: आजाद ये नहीं है, फिलाडेल्फिया जाते हुए और न्यूयॉर्क जाते हुए मुझे लगता है कोई ट्रॉमा है क्या, मुझे डर लगता है वहाँ जाते हुए. मैं सिर्फ जहाँ जाना होता है वहाँ जाती हूँ और वापस आती हूँ. मुझे बिल्कुल नहीं पसंद वो ट्रैवल जो जो ये दोनों जो जगह है. आई डोंट नो व्हाई,
1: रश बहुत है, लोग बहुत है, आवाज बहुत है, शोर बहुत है, शायद ये वजह है.
3: ये वजह भी अगर मेरी बेटी मेरे साथ ही, तो अक्सर मुझसे ऐसे पूछती थी जैसे हम ट्रैफिक में चार चार घंटे खड़े हैं खड़े हैं खड़े, तो मैंने कहा मैं ये क्वेश्चन भी आपसे पूछूंगी. तो मुझसे पूछ रही थी, मैंने कहती माँ हम इस तरह खामोशी से खड़े हैं तो ये हमारी मोरालिटी अंदर की जो हम इतने खामोश हैं, या यहाँ के रूल्स हैं जो हम फॉलो कर रहे हैं और हम कुछ नहीं कर रहे, क्योंकि हर बंदा अपनी जगह पे खड़ा था ना
1: जी, रूल्स, तो वो रूल्स हैं, डंडे हैं.
3: अच्छा लगा ये डंडे.
1: आपको पता है गाँव में क्या क्या कहा जाता है? खुदा करीब है कि डंडा, क्योंकि रब के करीब होने का तो हमको एहसास है नहीं, लेकिन जब डंडा पड़ता है ना तो यकीन करें बिगड़े तिगड़ों का, जो मैंने कहा था ना, एक ही पीर है, डंडा पीर. तो ये देखें वही मुल्क है पाकिस्तान जब ये कोई बंदा ट्रैफिक की, हर बंदा ट्रैफिक की खिलाफ वर्जी करता था, सब कुछ कोई परवाह नहीं करता, पुलिस का मजाक उड़ाते थे लोग फलां. यही जब मोटरवे बनी उसमें जब नुकसान होता था आपका, 750 का पहला होता था, फिर 1500 का दूसरा होता था अगर आप ओवर स्पीडिंग करते थे, हर एक को रोका जाता था, सारी कौम उस पर सिद्धि थी कि नहीं, डंडा. ये इसके अलावा कोई और रास्ता नहीं है, मैंने सब करके देख लिया है, रब ने भी सब करके देख लिया है. इसीलिए छोटी छोटी क़यामतें हर ज़माने में, इसीलिए पत्थर भी बरसाए जाते हैं, इसीलिए समंदर में पानियों में भी लोगों को गर्क किया गया है, इसीलिए चिंगाड़े भी आई हैं, इसीलिए सब कुछ अपने अपने ज़माने में लोगों ने हद हर हद पार की, हर हद, औलाद ने भी पार की है, बेगम ने भी पार की है, भाई ने भी पार की है, सब कुछ हुआ है. तो ये कुछ भी हो सकता है, ये दुनिया है. अगर आप इन तमाम रियलिटीज़ को नहीं जानते और फिर ब्रोकन हार्ट सिंड्रोम से मर जाते हैं तो फिर बड़े अफसोस की बात है. अगर आप हाइपरटेंशन से इन चक्करों में मान जाते बड़े, इसका मतलब है आप रियलिटीज़ को नहीं जानते, आपको नहीं पता इंसान क्या है, कैसा है, कैसे पैदा हुआ है, क्या कर सकता है, क्या कर जाता है, और हो जाता है तो कोई बात नहीं, आपने बाकी का जो इंसान बचा है अपने अंदर का वो उठाने और आगे चल पड़ना, कोई बात.
3: شہزادہ نے تو یہ رولز ہم سے ہٹا دیں گے. فار ایگزامپل یہ ٹریفک میں ہم 4 گھنٹے روز کھڑے رہتے تھے, لائک کوئی کسی سے آگے نہیں جا رہا, کوئی ہارن نہیں بجا رہا, سب خاموشی سے آہستہ آہستہ چل. تو اگر یہ رولز ہم سے ہٹا دیے جائیں تو
1: پوری دنیا میں ٹریفک جام ہو جائے گا, اور جو لوگ مورل ویلیوز والے ہیں, جن کا ڈیولپ مورل کمپس ہے, وہ بےچارے ٹریفکوں میں کھڑے رہیں گے, اور وہ بھی ایک وقت آئے گا انہیں کی طرح ہو جائیں گے جیسے باقی سب ہے. آپ کبھی بھی کسی بھی غریب مسکین آدمی کو, یا کسی بھی اچھے خاصے سوفسٹیکیٹڈ پڑھے لکھے آدمی کو چلیں لے لیں, اس کو آپ 3-4 دن کھانا نہ کھلائیں, 5 دن کھانا نہ کھلائیں. آپ کو لگتا ہے جب اس کو آپ کھانا دیں گے تو وہ پہلے نیپکن لگائے گا, کانٹا چھری سیدھے کرے گا اپنے, پھر وہ رائٹ سے لیفٹ کی طرف آنے والے چمچے پہلے یوز کرے گا, ایسے کھائے گا؟ بس دیکھیں, حیوان کو انسان بنایا گیا ہے, حیوان کو انسان بنایا گیا ہے, اور رب نے ساتھ نماز, روزہ, حج, زکاتیں اور ریچولز, ہر ریلیجن کے اندر روزہ, آدم علیہ السلام سے روزے رکھوائے گئے, ٹھیک ہے, تب سے صدقے جاری ہیں, تب سے خیراتیں ہو رہی ہیں, تب سے بعد میں ابراہیم علیہ السلام سے حج ہو رہے ہیں. مشکل سے مشکل چیزوں سے انسان کو صرف ٹیم کرنے کی کوشش کی جا رہی, وہ نہیں قابو آ سکتا. آپ یقین کریں, جتنی عزتیں, پیار, محبتیں میں نے اپنی زندگی میں دیکھی ہیں, اس کے باوجود لوگوں کا اپنے پہ اختیار ہی نہیں. جتنا چلے ڈنڈا بھی لے لیں, میں نے ڈنڈا جس حساب سے میں نے یوز کیا, بہت کم لوگوں نے زندگی میں ڈنڈا اس طرح یوز کیا ہوگا, اتنا زیادہ, اتنی ینگ ایج تک سب سے زیادہ ڈنڈا. میں کیڈ آرمی سے شروع کیا ہوا میں نے, سیکنڈ لیفٹینی سے, اور اس سے بھی لوگ کرتے وہ اپنی ہے. یہ میں سب کر کے دیکھا, میں نے ہر چیز رب کے سارے کام کر کے, یہ کاروائیوں میں, کتابوں میں نہیں یہ چیزیں میں پڑھتا, میں زندگی میں کر کے دیکھتا ہوں, اور چھوٹی چھوٹی ایکسپیرینسز سے بڑی بڑی چیزیں بندہ سمجھ سکتا ہے. یہ سب میں نے کر کے دیکھا. کوئی بندہ بھی کسی بھی چیز کو جب وہ کہتے ہیں ہم فالو کرتے ہیں, اس کا کوئی مطلب نہیں ہوتا. جب لوگ آپ سے کہتے ہیں نا ہم بہت پیار کرتے ہیں, ہاں وہ کرتے ہیں جذباتی طور پہ, عملی طور پہ نہیں کر سکتے. آپ کو پتہ ہے رب سے جو عبادت اور محبت کا, یہ کیا ہے اسلام, کیا چیز ہے؟ سبمٹنگ یور سیلف ٹو دا ول آف گاڈ, ٹھیک ہے, کہ رب کی مرضی ہے اور ہم اس پہ چلیں گے. محبت میں بھی یہی ہوتا ہے, جو لوگ آپ سے محبت کے دعوے کرتے ہیں وہ کتنا چلتے ہیں آپ کے ساتھ, یہ جانتے ہوئے بھی کہ آپ جانتے ہیں, یہ جانتے ہوئے بھی کہ آپ رزلٹ دے چکے ہیں, وہ نہیں کر سکتے بیچارے. وہ اپنے فیئر کو, ان کے اندر ایک بت ہے, ڈر کا بت, جس کو اکثر لوگ, دو قسم کے بت ہوتے ہیں لوگوں کے اندر, ایک اپنی ذات کا بت جس کو پوچھتے رہتے ہیں جو انہوں نے خود ہی بنایا ہوا ہے, اور ایک اپنے ڈر کا بت جس کو وہ پوچھتے رہتے ہیں. ان دو بتوں کے بیچ میں ساری کہانی ختم ہو جاتی ہے. رب تو بیچ میں ہماری زندگی میں فلیٹنگ مومنٹ میں کبھی کبھی کوئی ایک چیز آتی ہے, ہمیں ایک جھماکا سا ہوتا ہے تو ہمیں کچھ احساس ہوتا ہے, باقی کچھ نہیں. تو کیا لوگوں کو چھوڑ دیں؟ نہیں, رکھیں سا تعلق, رکھیں. خدا نے اسی لیے آپ کو پیدا کیا ہے. امیڈس آل دس کیاوس آپ نے اپنے لیے جو بھی آسانی کرنی ہے, جو بھی کر کے دکھانا ہے, یہ وہ وعدہ ہے. دیکھیں ابھی شو شروع ہوا تھا تو شناز جی نے کہا تھا کہ انسان ازل سے فتنہ فساد یہ دنیا میں کر رہا ہے. یہ دنیا کی بات نہیں ہے, وہ پہلا ڈائیلاگ جو کہ انسان کو پیدا کیا گیا اور فرشتوں اور رب کے بیچ میں ہوا, وہ کیا تھا کہ آپ اس کو پیدا کریں تو فتنہ فساد پیدا کرے گا, انسان تو فتنہ پیدا کرے گا. فتنہ بائی دوے عربک میں جو فتنہ ہے, اردو کا فتنہ وہ والا نہیں ہے, ہم فتنے کو فساد میں لیتے ہیں, عربی کا فتنہ کا مطلب ہے امتحان. تو یہ والے وہ, اس میں دونوں آپ لے لیں چلیں. تو یہ ہر زمانے میں یہ تھا, یہ ابھی انسان پیدا نہیں ہوا تھا تو کوئی بندہ پوچھے گا فرشتے کیسے کہہ سکتے ہیں, کیونکہ اس سے پہلے فری ول صرف جنوں کو دی گئی تھی, اور وہ جنوں نے جو کیا تھا اس کی وجہ سے ایک حد کے بعد ان کی ایکسس بند کر دی گئی تھی, اور ان پہ بھی سختی کی گئی تھی, کیونکہ فری ول جو ہے, فری ول رب کے علاوہ کسی بھی اور مخلوق کو اگر فری ول میں ہے, رب جو چاہے کرے, اس کے علاوہ کوئی بھی جو چاہے گا کرے گا, تو وہ غلطیاں کرے گا, لیکن کتنی بڑی بڑی غلطیاں کرے گا اور کس حد سے آگے جائے گا, یہ بس دیکھنا ہوتا ہے. اور کبھی کبھی اچھا خاصا سمجھدار انسان بھی یہ غلطیاں کرے گا, لیکن کیا اس نے پری میڈیٹیٹڈ, دیکھیں سیلف ڈیفینس سے بندہ مار دینا اور پری میڈیٹیٹڈ مرڈر کا ایک جیسا سزا ہوتی ہے کیا؟ نہیں ہوتی. تو بالکل اسی طرح یہ تمام چیزیں جو ہیں, یہ بہت ڈفرینٹ اور بہت مختلف قسم کی کاروائیاں ہیں. اس بیچ میں ہی آپ تو اور ہم تو بڑے خوش قسمت ہیں, آخری پارٹ چل رہا ہے لائف کا, ہیں کہ نہیں خوش قسمت؟
3: ہاں बहुत ज्यादा।
1: देखिए 2/3 गुजार आए हैं अगर बायोलॉजिकल एज को देखा जाए, वरना तो कल का नहीं पता, पल का नहीं पता। लेकिन अच्छा खासा गुजर गया है, जो गलतियां की थी उनका कफारा भी अदा कर रहे हैं, जो पहले सोचों में प्रॉब्लम थी उसकी समझ भी आ रही है, चीज़ों को ठीक करने की कोशिश भी कर रहे हैं, खुद में जो मसाइल तकलीफ़ें परेशानियां हैं, जो बहुत सारे प्रॉब्लम्स हैं उनको भी हल करने की कोशिश कर रहे हैं, फिक्र से लेकर अमल तक, सोचने से लेकर एक्शन तक जो भी हम करने की कोशिश कर रहे हैं, अल्फाज से लेकर कोशिश कर रहे हैं, थक जाते हैं, हार जाते हैं, जो भी होता है, जैसा भी होता है, उसके बावजूद अगर आप शुक्रगुजार हैं कुछ नहीं बिगड़ा है, अगर आप सब्र कर सकते हैं और फिर भी अपने आप को कलेक्ट करके फिर आगे चल सकते हैं तो फिर भी कुछ नहीं बिगड़ा है। तो ओवरऑल इंसान अभी भी, ये कुछ होने के बावजूद भी वो जो है ना खसारे में है, वो अभी भी हम फायदे में चल रहे हैं, क्योंकि आखिर में कहा गया मगर वो लोग नहीं जो ईमान लाए, कोशिश कर रहे हैं ईमान लाने की, पहले तो ईमान को समझेंगे तो बाकी सारी चीज़ें खुद ही अपनी जगह पर जिग्सॉ पज़ल की तरह फिट हो जाएंगी। और दूसरा, और नेक अमल करते रहे, कोशिश करते रहे कि यार सही, व्हाट इज़ द राइट थिंग टू डू, और हक बात की तलकीन, ट्रूथ क्या है उसके बारे में बात करते रहे, और सब्र की ताकीद, जब तक वो चीज़ होती नहीं है आप साथ साथ सब्र करते जाएंगे। मुझसे अभी कल किसी ने पूछा आपको कैसा लगता है जब इस किस्म की कोई बात आती है तो लोग सरप्राइजिंग किस्म के ऊपर नीचे हो जाते हैं, जैसे अभी इंडिया पाकिस्तान में बात आ रही है तो कई लोग क्या कुछ कह रहे हैं। मैं कहा मुझे कुछ नहीं लगता, मुझे तो रियलिटी चेक मिलता रहता, बड़ी अच्छी बात, मुझे ज़रा दुख नहीं होता किसने क्या कहा, किससे आप क्या एक्सपेक्ट करते हैं, कोई बात नहीं। जितना आपको रियलिटी चेक मिलेगा उतना आप अपने आप को एडजस्ट करेंगे, उतना आप अपना कंपस ठीक करेंगे, उतना आप अपना हिसाब किताब रखेंगे, उतना अपने आप पर इंसार करेंगे, और उतना यू आर गोइंग टू पुट ऑल योर एग्स इन डिफरेंट बास्केट्स। कोई बात नहीं, कोई बात किसी तरीके से भी कोई बात नहीं। माँ बाप छोड़ जाते हैं कोई बात नहीं, बहन भाई छोड़े कोई बात नहीं, कुछ कोई भी कभी भी छोड़ जाता है, छोड़ सकता है, उसको फ्री मिल मिली है। आप नाराज़ होते हैं, हो जाए, गुस्सा करते हैं, करें, कोई बात नहीं, नॉर्मल है। लेकिन उनकी मर्ज़ी आप ये हो नहीं, मतलब आप उन पर अपनी मर्ज़ी नहीं थोप सकते, बस यही इंसान है और यही रब के कानून है और इसी के बीच में से हमने निकलना है।
3: आपको कभी इस बात का डर होता है कि कोई छोड़ के चले जाएगा जो जो आपके बहुत क्लोज हैं?
1: हाँ, पहले बहुत होता था, फिर जब वो छोड़ गए या वो मर गए तो वो भी ख़त्म हो गया। देखें, हम में से ना साइंस ये बताती है, नंबर्स ये बताते हैं कि हम जिंदगी में जिन जिन चीज़ों से डरते रहते हैं हमारी पूरी ज़िंदगी गुजर जाती है और वो होता ही नहीं। तो एक बात और, ये डर कब होते हैं? जी ये डर तब होते हैं, ये किसी और दिन सवाल पूछेगा, आज रिकॉर्डिंग नहीं हो रही, ठीक है, वीडियो की, लेकिन ऑडियो हो रही है। ये जब तक हम इंसान अपना, जो बंदा भी अपना, हाँ, मैं जब तक अपना होमवर्क नहीं करता था तब तक मैं डरता था, जब तक मैंने 100% सिंसेरिटी से काम नहीं किया था, जब तक मैं लोगों को सच नहीं बता सकता था, जब तक वो डिज़र्व नहीं करते थे और उनको मैं दे रहा था, अब जब वो नहीं डिज़र्व करते मैं नहीं देता, मैं रोक के उसको दे देता हूँ जो डिज़र्व करता है, चाहे वो कोई भी हो। अब पहले मैं बहुत सारी चीज़ें बर्दाश्त कर देता, कहता था कोई बात नहीं कोई बात नहीं, अब मैं सबको बताता हूँ, हर बंदे को, मैंने अपने माँ बाप से लेके हर बंदे को उनकी सारी खराबियाँ सारी बुराइयाँ बताई हैं, अपनी भी खराबियाँ बुराइयाँ मैंने हर बंदे को बताई, क्योंकि अब मुझे इस बात का, जब तक आप डरते रहेंगे ना वो, तब वो चीज़ें, यू मेक दीज थिंग्स हैपन बिकॉज इट्स इन योर हेड, यू मैनिफेस्ट दीज थिंग्स। अगर आप डरते रहेंगे तो वही डर आपके सामने खड़े होते रहेंगे, जब आप डर से बाहर निकलेंगे तो आपको पता चलेगा लोग छोड़ते नहीं, जान छुड़ानी मुश्किल हो जाती है, समझ रहे हैं? मैं जो पहले डरता था कि लोग मुझे छोड़ जाएंगे, फलां छोड़ जाएंगे, फैमिली छोड़ जाएगी, फलां छोड़ जाएगी, मैं अलहदा से जिधर भी जाता हूं मैं एक अलहदा से एक छोटा सी जगह बनाता हूं जहां मैं आराम से जी सकूं, जहां मुझे लोग बॉदर ना करें, क्योंकि हर बंदा मिलना चाहता है, बात करना चाहता है, खाने पर लाना चाहता है, फलां करना चाहता है, टाइम स्पेंड करना चाहता है, और मेरे पास इतना वक्त ही नहीं होता। मैं कल इतने सालों के बाद मीट एंड ग्रीट पे गया हूँ, मैं कभी नहीं जाता, मुझे शान ने रिक्वेस्ट की थी और शम्स एक शो आने वाला है और मुझे शम्स तबरेज़ और मौलाना रूम में इंटरेस्ट है, तो मुझे पता था उसमें कोई ख़ास चीज़ वहाँ मुझे नहीं मिलनी, बट फिर भी मैं गया और मैं देखना चाहता था कि क्रिएटिवली कैसे वो करते हैं। तो उन्होंने वही न तरसा न यहूदम न मुसलमान चितद भी रे मुसलमाना, ये उनकी एक बहुत मशहूर एक नज़म है कि कुछ तो करो ऐ मुसलमानों के, मुझे तो बता, मुझे बताओ, जो फिर बाद में बुल्ले शाह ने भी की थी कि ना मैं यहूदी हूँ, ना मैं मुस्लिम हूँ, ना मैं क्रिश्चियन हूँ, कौन हूँ मैं, ना मैं मिट्टी से बना हूँ, نہ میں پانی سے بنا ہوں, کون ہوں میں. تو اس طرح کی ایک بہت خوبصورت, تو انہوں نے انگلش میں ٹرانسلیٹ کی تھی, اس کے ساتھ کوریوگرافی وغیرہ بہت اچھی تھی. تو مجھے اگر مجھے لوگوں میں جانے کا شوق ہوتا تو مجھے بہت لوگ جانتے ہیں. میں بہت کم کہیں باہر جاتا ہوں, اور صرف وہاں جاتا ہوں جہاں مجھے کچھ سیکھنے کو ملے گا, سمجھنے کو ملے گا, یا کچھ رشتے ہیں جو اتنے سالوں سے ہیں, یا میں فون بھی صرف انہی لوگوں کا اٹھاتا ہوں جن سے میں بات کرنا چاہتا ہوں, یا باقی لوگوں کے ساتھ. اور میں جو کام اپنا کر رہا ہوتا ہوں, یہ ساری چیزیں میری انرجی ڈپلیٹنگ ہے میرے لیے, کیونکہ میں فوکس نہیں کر پا رہا کام کے اوپر جو مجھے کرنا ہے. اور جب میں کرنے بیٹھوں گا تو مجھے پتہ ہے میں دو تین دن میں سارا کا سارا کام ختم کر دوں گا, لیکن وہ بیٹھنے میں کبھی کبھی مہینے لگ جاتے ہیں. وہ کہتے ہیں نا, ایک پل میں وہاں سے ہم اٹھے, ایک پل میں وہاں سے ہم اٹھے, بیٹھنے میں جہاں زمانے لگے. تو کئی لوگ آپ کی زندگی میں جب علم اور عقل سے بہرا ور نہیں ہوتے نا, بہرا مند نہیں ہوتے, بے بہرا ہوتے ہیں, ان کو نہیں پتہ ہوتا, تو وہ کبھی کبھی جتنے ریفائنڈ اور ذوق آپ کا بڑھ جاتا ہے نا, جہاں پہ لوگوں کو بٹھانے میں, سنبھال کے رکھنے میں جن رشتوں کو سالوں لگ جاتے ہیں, کسی آدمی کی ہوئی بات یا کیا ہوا ایکشن ایک دم آدمی کو آپ کی زندگی سے نکال سکتے ہیں. تو اسی لیے کم کم میں بہت ہے, تھوڑا بہت ہو جاتا ہے. کم انٹریکشن رکھیں, دینے والے بن سکتے ہیں تو دیں زیادہ, لیں لوگوں سے کم. لوگ بہت کچھ بائی دا وے آپ کو دینا چاہتے ہیں, لیکن اس کے بدلے وہ آپ سے کیا لینا چاہتے ہیں ان کو پتہ ہی نہیں, اور جو وہ لینا چاہتے ہیں وہ آپ ایک حد سے آگے دے ہی نہیں سکتے. یہ سب جاننے کے بعد, اتنے رشتے زندگی میں بنانے کے بعد, میرے ایسے ایسے لوگوں سے رشتے ہیں جو مجھے خود بتاتے ہیں, آپ کو پتہ ہے ہم مرزائی ہیں. میں نے کہا ہاں جی, تو کیوں مجھے بتاتے رہتے ہو بھائی, آپ کو پتہ ہے ہم ایسے ہیں, ہم ویسے ہیں, ہم فلاں. تو میں کیا کروں, مجھے نہیں فرق پڑتا, آپ اسی رب کے بندے ہیں جس کا میں ہوں. آپ عمل کیا کرتے ہیں, آپ منہ سے جو بولتے ہیں اس پہ ریالٹی میں رہ رہے ہیں کہ نہیں, آپ جو مجھے کہہ رہے ہیں وہ کر پائیں گے کہ نہیں. میرے ساتھ چلنا ایک مشکل کام ہے, آپ چل پائیں گے کہ نہیں, کیونکہ کل کوئی آپ کا پیارا آ جائے گا وہ آپ کو لے جائے گا, کل آپ کا مذہب آ جائے گا وہ آپ کو لے جائے گا, کیونکہ آپ کو یہ پتہ ہی نہیں کہ تمام مذاہب ایک مذہب کے اوپر کھڑے ہیں, وہ ہے انسانیت, اور اس کا آپ سے کوئی تعلق نہیں ہے. اور باقی سارے رشتے بھول جائیں گے آپ کو, یہ سب غائب ہو جاتے ہیں. یہی ماں باپ آپ سے دکھی ہو جائیں گے, ناراض ہو جائیں گے, ان کو آپ پیسے نہ بھجوائیں, ان کی مرضی نہ کریں, پھر دیکھیں. یہی بچے ایک وقت کے بعد, میں کتنے ہی بچوں کو جانتا ہوں, نہ آپ سے ملنا چاہتے ہیں نہ بات کرنا چاہتے ہیں. آپ نے جو بھی انویسٹمنٹ کی ہے وہ سارے کی ساری ضائع ہو جائے گی, اور خدا اسی دنیا میں آپ کو یہ سب کر کے بھی دکھا دے گا, کیونکہ ہم اس کام کے لیے پرماننٹ رہنے کے لیے آئے ہی نہیں, ہزار سال کے لیے تھوڑی آئے ہم. یہ ہمیں لگتا ہے ہم اتنے پیسے جمع کریں جیسے ہزار سال کے لیے آئے ہیں, ہمیں لگتا ہے ہم یہ بچا لیں گے وہ بچا لیں گے, آپ کچھ بھی نہیں بچا سکتے. جب تک رب کہتا ہے تم دونوں جہانوں کے خزانے بھی لٹا دو, تو دو انسانوں کے بیچ میں محبت نہیں, دلوں میں محبت نہیں پیدا کر سکتے, وہ میں کرتا ہوں. تو اگر وہ ہے تو وہ رہے گی, دشمن بھی ہے تو رہے گی, وہ عزت کرے گا آپ کی. نہیں ہے اور آپ نے نہیں کمائی تو وہ آپ کی نہیں. دو چیزیں, ایک تو یہ آپ کو کمانی پڑتی ہے چیز, کوئی بھی چیز کمانی پڑتی ہے آپ کو, کچھ بھی ویسے نہیں ملتا, کبھی آپ انٹینشنلی کما لیتے ہیں, کبھی ان انٹینشنلی بھی آپ کما جاتے ہیں, اور دوسرا وہ چیز آپ کو گفٹ میں ملتی ہے. دو چیزوں کے علاوہ اور کوئی راستہ نہیں ہے اس دنیا میں کچھ بھی اور اٹھانے کا, اور وہ جو گفٹ میں ملا ہے اس کے ساتھ ایک ٹیسٹ ہے, وہ واپس بھی لیا جا سکتا ہے, اور جو محنت سے کمایا ہے وہ بھی واپس جا سکتا ہے. لیکن کیونکہ آپ نے کمایا ہے, آپ کو پتا ہے میں دوبارہ کما لوں گا, دوبارہ بنا لوں گا. میں بور تو نہیں کر رہے ہم آپ کو؟
3: نہیں نہیں آزاد اللہ, بالکل بھی نہیں ہے. تو آزاد اللہ, کیا انکنڈیشنل لو پھر